छोटा छोटी बोलो कि नंदलाल अरे छिची छिची छिची से किना पेले प्याज खेको मांस खेको छेले ना ना ना ना ना ना ना ना बुझले देव दुलाल मांसटा तो रोज खाई ना इमनी भालो छेले